0: खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट 3 मन्त्री र 2 राज्य मन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा जानकी कुँवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्य मन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
1: बदौको चर्को घाम र दरकदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि 6 दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढ़ी पीड़ित मधेसप्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफूहरू पुनः सड़कमा आउनु परेको उनीहरूको गुनासो छ। अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग वार्ता गर्न टोली पठाए पनि अझै माग सम्बोधन हुन नसकेको पीड़ितको गुनासो छ। यसअघि पनि पीड़ित काठमाडौँ आएर लामो समय सड़क संघर्ष गरी फर्किएका थिए। त्यस्ता विभिन्न जिल्लाबाट आएका दर्जनौं लघुवित्त पीड़ित, दुधे बालक र 80 वर्ष पार गरेका वृद्ध वृद्धा सहित निर्णायक आन्दोलनमा उत्रिएका छन्। खुल्ला आकाशमुनि छाता र पालको भरमा संघर्ष गर्दै आएका पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने भनेर बसेका छन्। लघुवित्त र सहकारी संस्था लगायतबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाव र छल कपटका कारण आफूहरू अन्यायमा परेको पीड़ितको दुखेसो रहेको छ। कोरोना महामारीका बेला आफूहरूलाई घरभित्र थुनेर राखे पनि ऋणको ब्याज भने नरोकिएको पीड़ितको गुनासो छ। सरकार तथा सम्बन्धित सरकारवालालाई दबाव दिन त्रिपालमुनि बस्दै आएका उनीहरूले आवाज उठाएको यो पहिलो पटक भने होइन। पीड़ितहरूले आफ्ना समस्या समाधानका लागि यसअघि पनि पटक पटक सरकारको ध्यान आकर्षण गराइरहेका छन्। छाता र पालको सहारामा न्यायको याचना शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: दर्ता भएन देउवाको रिट, कार्यवाही बारे छलफल गर्दै संस्थापन शीर्षकमा मध्याह दैनिकमा खबर छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा लगेको रिट

0: मुख्य रजिस्ट्रार विमल पौडेल थिएनन्। महत्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधान न्यायाधीश नै नभएकाले दर्ता रोकिएको बताइएको छ। दर्ता भएन देउवाको रिट, कारवाही बारे छलफल गर्दै संस्थापन, आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: सरकारले सार्वजनिक सेवा प्रभावलाई छिटो छरिटो र पारदर्शी बनाई एक महिना भित्र नागरिकको सन्तुष्टि र अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्रचार गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट तथा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 वटा सेवा समस्याका साथै भीड़ हुने समय र दोहोरिने कागजातको पहिचान, समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानका जोखिमबारे सचेत हुन्छन्, तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश, जसले वर्षेनी सयौं परिवारको खुशी खोसिरहेको छ। तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अध्ययारो कोठाका भूइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन्। एउटा विषालु सर्पको डसाईले केही घण्टामै जीवन र मृत्युबीचको दूरी तय गरिदिन सक्छ। यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा भने आउन सकेको छैन।
2: कर्मचारी तन्त्र परिचालनमा सरकारको कार्यशैलीले सिंहदरबारमा असन्तुष्टि बढ़ाएको छ। त्यसैले परिणाम स्वरूप पछिल्लो समयमा कर्मचारीहरूले राजीनामा दिने क्रम एकदमै धेरै बढ़ेको छ। पछिल्लो चार महिनाको अवधिमा 376 जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। तिनीहरूमध्ये अधिकांश माथिल्लो तहका कर्मचारी रहेका छन्।
1: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनामा नेपालबाट हुने निर्यात बढ़ेको छ। संसार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापारमा 2,26,14,77,68,000 रूपियाँ भएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार 35.44% बढ़ेर 2,26,14,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा 1,66,97,00,000,000 रूपियाँ रहेको कुल वैदेशिक व्यापार यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानूनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको वृहत साझेदारी आवश्यक रहने बताएको छ।
2: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे शुक्रबार सम्पन्न उच्चस्तरीय अन्तर निकाय छलफलमा सहभागी सम्बद्ध निकायका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
1: फोहोर विसर्जन गर्न स्थायी स्थान टुङ्गो नलाग्दा रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सर्वोच्च अदालतले 2083 वैशाख 4 गते डण्डाखोला किनारमा फोहोर नफाल्न अन्तरिम आदेश दिएपछि फोहोर व्यवस्थापनको उपयुक्त स्थान नगरपालिकाले भेटाउन सकेको छैन।

0: को एकमात्र डीटीएच सेवा दिस होम डिश होम खुशी को कलेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का नेता तथा अनुभवी राजनीतिज्ञ मिर्जा फखरुल इस्लाम अलगरित बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित भएका छन्। बंगलादेशको संसदमा राष्ट्रपतिका लागि बिहिबार भएको निर्वाचनमा 78 वर्षीय अलगमगीर सत्ताधारी दलका तर्फबाट 255 मत पाएर विजयी भएका हुन्।
2: अब खेल खबर। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वय गर्ने नेपाल ओलम्पिक कमिटिको प्रतिनिधि सहित नेपाली टोली पाकिस्तानमा तय गरिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुने पाएको छ। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा उक्त बैठक हुन लागेको हो। बैठक आगामी अगस्त 23 र 24 गते हुनेछ।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा परम्परा र प्रविधिको अद्भुत संगम शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ, रेलसँग जोडिएको यातायात प्रणालीमा अव्यस्त जापानमा मानिसहरू लामो दूरीका लागि रेल र छोटो दूरीका लागि साइकल प्रयोग गर्छन्। धेरै स्टेशनमा साइकल पार्किङको व्यवस्था छ। डिजिटल युगमा पनि साइकलमा पुरानै पाइपवाला तालचा लगाइएको देख्दा गजब लाग्यो।
2: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्थिवा एफएमको समय हो, अहिले बिहान 6 बज्यो।
1: यस शनिबार अगस्त 22 तारिक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको दशमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्नेको क्रम बढ्यो, निगरानी कमजोर, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा।
2: नेपाल भारत सीमामा निगरानी कड़ा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायु सेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी।
1: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन, वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता। कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी।
2: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एल निनो शताब्दीकै शक्तिशाली हुने अनुमान।
1: अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित। पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा नेपाल भारत सीमामा निगरानी कड़ा हुने प्रसंग।
2: नेपाल भारत सीमामा अब निगरानी बढ़ाइने भएको छ। सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सुरक्षा चुनौतीलाई ध्यान दिँदै निगरानी र सूचना आदान प्रदान थप प्रभावकारी बनाउने निर्णय गरेको हो। दुवै देशका नागरिकको आवागमन भनी सहज बनाइनेछ। संवेदनशील सीमा क्षेत्रमा सीसीटीभी लगायतका आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढ़ाइने सहमति पनि भएको छ। बैठकमा लागू औषध, मानव बेचबिखन, जाली नोट, हात हतियार तथा सीमा पार अपराध नियन्त्रणलाई प्राथमिकता दिएको छ। नेपालले साइबर अपराध र सीमा पार डिजिटल ठगीको विषय समेत उठाएको छ। यससँगै तस्करी अतिक्रमण नियन्त्रण र एकीकृत जाँच चौकीको प्रभावकारी संचालनमा पनि दुवै पक्षले जोड़ दिएका छन्।
1: नेपालमा पशु वत्सालाबाट निस्कने छाला र हड्डी अब खेर नजाने भएका छन्। स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको धूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन्। मासु जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन गर्दै आएका छन् भने 4 हड्डी उद्योगले करिब 17,800 मेट्रिक टन हड्डीको धूलो उत्पादन गर्ने गरेका छन्। उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन, वत्साला छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन र सामग्री भन्सार छूट दिन सरकारसँग माग गरेका छन्। सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढ़ाउन उद्योगीलाई आग्रह गरेको छ।
2: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम रोक्न वैदेशिक रोजगार विभागले मेन पावर कम्पनीमाथि कार्यवाही गरिरहेको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर भारतबाटै उड्ने हजारौं कामदारको हकमा पनि विभागको निगरानी कमजोर देखिएको छ। साउनमा व्यक्तिगत श्रम स्वीकृति लिएका 12,442 जना मध्ये करिब 7,000 जना भारत हुँदै तेस्रो मुलुक गएको तथ्याङ्क छ। यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढ़ी हो। यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यान पावर वा बिचौलियाको संलग्नता रहेको हुन सक्ने आशंका बढ़ाएको छ। भारतबाट हुने यस्तो प्रस्थानलाई व्यवस्थित र पारदर्शित बनाउन विभागले अब व्यक्तिगत श्रम स्वीकृतितर्फ पनि समान निगरानी र छानबिन गर्न अधिकार कर्मीहरूले माग गरेका छन्। विभागका अनुसार साउनमा कुल 70,441 जनाले श्रम स्वीकृति लिएका थिए। त्यसमध्ये 21,447 जना म्यान पावर कम्पनी मार्फत 27,000 27,748 जना पूर्ण श्रम स्वीकृति र 12,442 जना व्यक्तिगत र 712 जना G2G प्रणाली मार्फत विदेश गएका हुन्।
1: यसैबीच देशभर स्मार्ट लाइसेन्स प्रिन्ट हुन थालेको 22 दिन बितिसक्दा सेवा नियमित हुन सकेको छैन। लाइसेन्स नपाउँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा परेका छन्। असार मसान्तसम्मको छपाई कोटा सकिएपछि सुरक्षण मुद्रण केन्द्रबाट हुँदै आएको लाइसेन्स छपाई रोकिएको हो। त्यसपछि प्रदेश अन्तर्गतका यातायात कार्यालयले नै लाइसेन्स छाप्ने भनिए पनि हालसम्म कुनै प्रदेशले छपाई शुरू गरेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी 2,74,253 स्मार्ट कार्ड साउन 7 गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको थियो। त्यस यता नयाँ कार्ड छपाई भएको छैन। लाइसेन्स नपाउँदा विदेश जाने तयारीमा रहेका सेवाग्राही झन धेरै मारमा परेका छन्। विभागले भने वैदेशिक रोजगारीमा जाने तथा तत्काल आवश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित यातायात कार्यालयबाट द्रुत छपाई तथा वितरणको व्यवस्था मिलाएको जनाएको छ। 4 वर्षदेखि छपाई मेसिन जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागमा पछिल्लो अवरोधले स्मार्ट लाइसेन्स वितरण प्रणाली अझै अस्थिर देखिएको छ।
2: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उस्काबलाई नियुक्त गरेको 16 दिन बितिसक्दा पनि नियुक्ति सम्बन्धी आधिकारिक पत्र बोर्डमा पुगेको छैन। असार 20 गतिको मन्त्री परिषद बैठकले उक्याबलाई 4 वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो, तर औपचारिक पत्र नपुग्दा उहाँको पदभार ग्रहण हुन सकिरहेको छैन। लगानी बोर्डका अनुसार नियुक्तिको निर्णय सरकारबाट भइसके पनि त्यसको औपचारिक जानकारी नआएकाले आवश्यक प्रक्रिया अघि बढ़ाउन नसकिएको बताइएको हो। सरकारले नियुक्ति गरेको सीईओ नै 16 दिनसम्म पदमा नपुग्नुले सरकारी निर्णय कार्यान्वयनको ढिलासुस्तीमाथि प्रश्न उठाएको छ।
1: यसैबीच सरकारले गरेका नियुक्ति लगातार अदालतबाट बदर हुन थालेका छन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वर भक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश दुवै सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति कानून सम्बत नभएको ठहर गरेको हो। सम्बन्धित मापदण्डले कार्यकारी प्रमुखका लागि 30 वर्ष पूरा भए 65 वर्ष ननागेको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले करिब 80 वर्षीय श्रेष्ठलाई नियुक्त गरेको थियो। यसअघि वैशाख 31 गते पनि सर्वोच्चले सरकारले नियुक्ति गरेका निगमका 5 संचालकको नियुक्ति बदर गरिदिएको थियो। उक्त निर्णयमा श्रेष्ठ पनि पर्नु भएको थियो। पछिल्ला नियुक्ति अदालतबाटै उल्टिन थालेपछि सरकारले नियुक्ति गर्दा कानूनी मापदण्ड र उमेर सीमाको पालना नगरेको भन्दै प्रश्न उठेको छ। सर्वोच्चको पछिल्लो फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट हटेका छन् भने सरकारले अब कानून अनुसार नयाँ नेतृत्व नियुक्ति गर्नुपर्ने भएको छ।
2: नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद फेरि अदालत पुगेपछि संस्थापन पक्षले देउबा समूहलाई पार्टीलाई कानूनी झमेलामा नफसाउन चेतावनी दिएको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट परेको छ। कांग्रेसले पनि असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढ़ाएको छ। संस्थापनका पक्षका प्रवक्ता देवराज चालिसले पार्टीभित्र सैद्धान्तिक विवाद नरहेको दावी गर्दै केही नेताको पद र राजनैतिक भविष्यसँग जोड़िएको असन्तुष्टि मात्रै रहेको बताउनु भएको छ। उहाँले मतभेद भए महाधिवेशनमा प्रतिस्पर्धा गरेर समाधान खोज्न सकिने भन्दै निरन्तर अदालत धाउँदा पार्टी कमजोर हुने चेतावनी समेत दिनुभएको छ। यसैबीच कांग्रेस अनुशासन समितिले देउबालाई सभापतिका रूपमा प्रस्तुत गर्दै नेमप्लेट राखिएको र पार्टीको लेटर प्याड प्रयोग गरिएको विषयमा आपत्ति जनाएको छ। समितिले आवश्यक परि अनुसन्धान उल्लंघन गर्ने नेतामाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने पनि जनाएको छ। कांग्रेसभित्र महाधिवेशनको मिति नेतृत्व र वैधानिकतालाई लिएर दुई पक्ष बीच दूरी बढ़दै जाँदा विवाद अब संगठनभित्रको राजनैतिक संघर्षसँगै कानूनी लड़ाईमा समेत परिणत हुन पुगेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्नै 3 सांसदलाई 12 घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तीनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणपछि पार्टी निर्देशन उल्लंघन गरेको ठहर भए तिनी सांसदलाई थप अनुसन्धानात्मक कार्यवाही गर्ने राप्रपाको तयारी छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकार संरक्षणमा कानूनको खाँचो ऐन जारी गर्न ढिलाइ।
4: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेकै छ। त्यो सिंगल सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौ, के त्यसमा केही आपत्ति छैन।
1: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: खानेकुरा त सधैँ दिनै नखान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
9: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
8: गर्भवती हुँदा के खाने?
9: स्तनपानको मात्रा कसरी पुर्याउने?
8: शिशुलाई कहिलेदेखि थप खाना दिने?
9: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
8: यसको जवाब अनुमानमा होइन,
9: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
6: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
9: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वको समितिले सूचना प्रविधि बारे अध्ययन थालेको छ। मेसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने परराष्ट्रबाटै हटाए 500 ट्राभल डकुमेन्टी 15 वर्षसम्म गुपचुप शीर्षकमा अर्को खबर मातृका दाहालले लेख्नु भएको छ। त्यस्तै कान्तिपुरको भित्रपृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गर्नु परिरहेको छ। यसमा केही घण्टा लाग्न लाग्छ। बिरामीको खर्च पनि धेरै हुन्छ। यहाँ कम्तीमा 2 आईसीयू बेड भए धेरैको ज्यान बचाउन सकिन्थ्यो। यो महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर हो। त्यस्तै भित्रपृष्ठमा बालिका हत्या घटनामा परिवारको सहमति बिनै सम्झौता गरिएपछि सब बुझ्न अस्वीकार शीर्षकमा लक्ष्मी शाहले 12 खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसबाट 1.5 महिनामा 21 मृत्यु शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने आजको नागरिक दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा बैठकमा प्रधानमन्त्री भ्रमणमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा सर्वोच्चको नयाँ नजिर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा खबर प्रकाशित छ। सर्पदंशबाट बढ़दो मानवीय क्षति शीर्षकमा पनि गोर्खापत्रमा खबर प्रकाशित छ। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। यसले वर्षिने सयौं परिवारको खुशी खोसिरहेको छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकमा गोर्खापत्रको पहिलो पृष्ठमा खबर छ भने भित्रपृष्ठमा गोर्खापत्रको विद्युत प्राधिकरण विद्युत प्रभावितलाई राहतमा कमी नहुने मुख्यमन्त्रीको प्रतिबद्धता शीर्षकमा यो लुम्बिनीको खबर प्रकाशित छ। योजना बिनाका सड़कले पहिरो निम्त्याउँदै शीर्षकमा बागलुङको खबर प्रकाशित छ भने फोहोरको निकास खोज्दै भैरवा शीर्षकमा स्थानीय सरकारको खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा रासोपा केन्द्रीय समिति अझै अपूर्ण, 6 पदाधिकारी र 9 केन्द्रीय सदस्य मात्रै मनोनित शीर्षकमा खबर छापिएको छ। 11 6 पदाधिकारी मनोनित सह महामन्त्री पुरूषोत्तम सुप्रभात यादव, प्रवक्ता जगदीश खरेल, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्ष वासु वसुमाया तामाङ, सह प्रवक्ता डाक्टर नमिता यादव र सुरेन्द्र चौधरी, उपसभापति महामन्त्री सह महामन्त्रीको सह कोषाध्यक्ष र सह मनोनित गर्न बाँकी रहेको खबरमा उल्लेख रहेको छ। यस्तै बलात्कार र हिंसाका घटनामा झूठो स्वास्थ्य रिपोर्ट बनाउने चिकित्सकमाथि पनि अब भ्रष्टाचार मुद्दा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छापिएको छ। स्वास्थ्य परीक्षणको झूठो रिपोर्ट बनाएका 2 चिकित्सकमाथि 3 महिना कैद र 20,000 जरिवानाको फैसला समेत गरिएको खबर रहेको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़मोड़ गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न 2 चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन दिएको ठहर गर्दै सर्वोच्चले उनीहरूलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेसँगै नजिर स्थापित भएको छ। अदालतको पुनरावलोकन अगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर शीर्षकमा अर्को खबर समेत छापिएको छ। देउवा थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई अपील समेत खबरमा उल्लेख रहेको छ। त्यस्तै भित्रपृष्ठमा स्टीलका भाड़ा निर्यातमा झण्डै 100 गुणा वृद्धि, गत वर्षको साउनमा 1,17,00,000 निर्यात भएका स्टीलका भाड़ा चालू आर्थिक वर्षको 1 महिनामै 1,16,00,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भैरहवाबाट दीपक पछाई र काठमाण्डुमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाड़ा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढ़ेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेर 3,15,29,04,74,000 रूपियाँ पुगेको थियो। त्यसमा साउनमा 23,93,24,41,000 रूपियाँको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रूपियाँको वस्तु निर्यात भएको छ। त्यसै गरी 34 दिनमै उठ्यो करिब 1 खर्ब राजस्व शीर्षकमा अर्को खबर समेत रहेको छ। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 खर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात भदौ 3 गतेसम्म 1,02,30,91,00,000 रूपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म भने 1,05,50,31,00,000 रूपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,00,000 गैर कर राजस्व 75,33,80,00,000 अनुदान 25,10,00,000 र अन्य आमदानी 1,05,50,31,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंकका सीईओ गवर्नर बन्न योग्य तर 2 वर्षको कुलिङ अफ पिरियड शीर्षकमा अर्को खबर समेत छापिएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको दफावार छलफलमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहका पदाधिकारीलाई गवर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसै गरी वार बेन्च टकरावीच सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिव प्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट छाप्नु भएको खबर छ। राजनीतिलाई पद प्रतिष्ठा र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने प्रवृत्ति तीव्र बन्दै गएको समयमा मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले एउटा बेग्लै र सकारात्मक अभ्यासको शुरूआत गर्ने घोषणा गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा आफूले कानून बमोजिम पाउने सम्पूर्ण सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी नागरिकको शिक्षा स्वास्थ्य विपन्न परिवारको राहत तथा साना सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। मनसुनजन्य विपदमा परेर लुम्बिनीमा 84 जनाको मृत्यु शीर्षकमा अन्नपूर्णकै भित्री पृष्ठमा खबर छापिएको छ। लुम्बिनीमा मनसुनजन्य विपदबाट 84 जनाको मृत्यु भएको त्यसै गरी जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म मनसुनजन्य विपदका 91 वटा घटना भएका छन्। ती घटनामा 85 जनाको मृत्यु 13 जना घाइते र 2 जना बेपत्ता भएको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर 200 भन्दा बढ़ी स्वास्थ्य संस्था र पोषण सुविधा केन्द्रहरू बन्द हुन थालेका छन्। यसले त्यहाँका थप बालबालिकाको ज्यान जोखिममा पर्ने कुपोषणको सामना गर्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेको समेत चेतावनी दिएको हो। इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। इराकी प्रशासनले आगामी 6 वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन 1 करोड़ ब्यारलसम्म बढ़ाउन चाहेको समेत बताएको हो र बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो 1 शताब्दी भन्दा बढ़ी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। उष्णकटिबन्धित प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ़दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको पूर्वानुमान गरिएको हो।
1: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ। खेलमा नेपाल ए 8 विकेटले पराजित भएको हो। नेपाल एले जितका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप आजदेखि काठमाडौँमा शुरू हुँदैछ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल इशान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने दुई दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओ सम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। र 14 दक्षिण एसियाली खेलकुद साल 2027 को तयारी सम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधि मण्डल पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको इस्लामाबादमा अगस्त 23 र 24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ।
2: पशु कल्याण ऐनमा ढिलाइ सरकारको जवाब के छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम ए घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्ष्मी संरक्षण साझा खबरमा अब पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसंग। पशु कल्याण ऐन जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ। ऐन नआउँदा पशुमाथि हुने क्रूरता रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ। आखिर ऐन जारी गर्न ढिलाइ हुनुको कारण के हो? सरकारको तयारी कहाँ पुगेको छ? यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौ।
4: यसमा दुईटा तीनटा कुराहरू चाहिँ अलिक अल्झिएर रहेको हो। संक्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐन बनाउनका लागि सैद्धान्तिक सहमति दिएको थियो अनि त्यो अनुसार हामीले ड्राफ्ट तयार पनि गर्यौं, मसौदा तयार भयो र पछि चाहिँ होइन यो पशु सेवा क्षेत्रका सबै ऐनहरूलाई एकमुष्ट एकै ठाउँमा ल्याउनुपर्छ भन्ने कानून मन्त्रालयको राय आयो, प्राप्त भयो। त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार गर्यौं अनि त्यो एकीकृत रूपमा हुँदा अधिकार कर्मीहरूको फेरि
1: पशु कल्याण ऐन चाहिँ छुट्टी आउनुपर्छ
4: भन्ने माग उहाँहरूको र अहिले पनि त्यो छ। अहिले हामीले पशु स्वास्थ्य पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मस्यौदा हामीले तयार गरिरहेछौं, त्यो तयारी अवस्थामा छ। तर अहिले फेरि पछिल्लो समय होइन यो पशु कल्याण ऐन चाहिँ छुट्टी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ। अब छिट्टै नै हामी मन्त्रालयमा बसेर एउटा टुङ्गोमा पुग्छौं।
1: पशु सेवा विभागले 3 पटक मस्यौदा यहाँहरूलाई बुझाएको, यहाँले कानून मन्त्रालयमा पठाउनु भयो, कानून मन्त्रालयले फेरि यहाँहरूबाट फिर्ता पठायो र अहिले लामो समयदेखि 1.5 वर्षदेखि मन्त्रालयमै छ।
4: मन्त्रालयमा यस्तै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिङ्गल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, केही त्यसमा केही आपत्ति छैन। तर त्यो कानून मस्यौदा तयार गर्ने बनाउने एकपटक केही चेन्ज गर्यो भने फेरि अहिले 3 वटा सरकार छ, प्रदेश सरकारको स्थानीय सरकारहरूको पनि राय सुझाव लिनुपर्ने कुराहरू हुन्छ। केही चेन्ज गर्यो भने त फेरि आउनु पर्यो नि त। अहिले फेरि हामी त्यो एकीकृत मस्यौदाको रूपमा चाहिँ हामी राय सुझाव माग्ने चरणमा थियौं, विज्ञहरूसँग हामीले राय सुझाव लिने चरणमा पुगेका थियौं र कानून मन्त्रालय पठाउने फाइनलको लागि भनेर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी। अब हामी फेरि अब नयाँ माननीय मन्त्रीज्यूहरूको के छ धारणा, उहाँहरूले कसरी त्यसलाई लिनुभएको छ, उहाँहरूको क्लियर कट एउटा निर्देश भयो भने छुट्टै बनाउने हो भने छुट्टै र एकीकृत ऐनको रूपमा आउने हो भने पनि तयार नै छ, छुट्टै बनाउने हो भने पनि तयारै अवस्था।
1: 4-5 वर्षदेखि छुट्टै र एकीकृत
4: के भन्छ कानून मन्त्रालयबाट 2 पटक फिर्ता भएको अवस्था हो, हामीले छुट्टै छुट्टै पठाउँदाखेरि फिर्ता भएको अवस्था हो। यदि त्यो संक्रामक रोग ऐन तीनपटक फिर्ता भएको अवस्था थियो र पछिल्लो समय हामीले गएर कानुन मन्त्रालयको सचिवज्यू सहसचिवज्यूहरूसँग छलफल गऱ्यौँ। यो कारणले यो अरूभन्दा भिन्दै हो, कार्यान्वयन गर्न जटिलताहरू यस्ता छन् यो छन् त्यो छन् सबै कुरा भनेपछि उहाँहरू कन्भिन्स हुनुभयो र कमसेकम एउटा संक्रामक रोग चाहिँ गयो अगाडि बढ्यो।
2: वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्ने क्रम बढ़्यो, निगरानी कमजोर भएको गुनासो, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा,
2: नेपाल भारत सीमामा निगरानी कड़ा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायुसेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर, नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी,
1: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन, वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता, कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी,
2: विश्व सहायता कटौती भएसँगै सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एलनिनो शताब्दीकै शक्तिशाली हुने अनुमान,
1: र अस्ट्रेलियामा जारी टप एण्ड T20 सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित, पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिकाका लागि बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा दुईजना प्रहरी अधिकृत देखाइएको छ, दुईजना बीचमा केही कुराकानी भइरहेको छ। प्रहरी अधिकृतको पछाडिको एउटा भित्तामा वान्टेड भनेर एकजना व्यक्तिको तस्विर टाँसेको छ। यी व्यक्तिको तस्विर हेर्दा एकजना सामाजिक सञ्जालमा विभिन्न अभियान सञ्चालन गरेर निकै नै चर्चा कमाइरहनुभएका व्यक्ति जस्तो देखिनुहुन्छ। माथि यस्तो लेखिएको छ, एकजना प्रहरी अधिकृतले भन्दै गरेको देखाइएको छ, कति ल्याउनु साहब, आइप्याड फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: स्पोन्सर बाय रोज पेन्ट्स सुन्दरताको प्रतीक।
1: ओ गाइस छिटो जाऊ है, छिटो जाऊ, छिटो जाऊ, जंगल जाऊ, छिटो जाऊ, छिटो जाऊ, कागती बत्ता जाऊ है, छिटो जाऊ।
2: बाय छोरी।
3: बाय बाय भन्दिन म तपाईलाई, भरे आउँछ मलाई ठूलो केक चाहिन्छ। आज मेरो बर्थडे
4: हो नि। न भयो नि, भरे आउँदा केक लिएर आउने नि। कागती आयो है, कागती आयो भन्ने होइन नि।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहान को 7 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीखुम्का सङ्खुवा सभा

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
2: लचित लाप्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी।
1: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
1: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
0: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
1: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
0: www.pmamp.sankhuwasabha.gov.np
1: बाट प्राप्त गर्न सकिनेछ।
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
1: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखानम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

यो गीत चाहिँ भ्रष्टाचारी नेताहरूको लागि जसले नेपालीलाई रुवाएको छ। Yeah.

0: टेक्स्टबुक फेसबुक नेताहरू फेसबुक जताततै दुर्घटना खोज्छ फेसबुक जताहरूको खुसीको लागि म लेख्छु अथोडी लगाइ बरु जेलभित्र टेक्स्टबुक थ्याङ्क यू
1: UNA कस्तो लाग्यो त परफर्मेन्स जजेस
2: मलाई चाहिँ के लाग्यो भन्दाखेरि टु डिफरेन्ट सङ्ग्स लाग्यो क्या मलाई चाहिँ एकैचोटि बुझ्यो भन्नाले एउटै गीतमा आई मिन तिम्रो बिट स्विच थियो होइन फर्स्टको र एउटै गीतमा दुईटा गीत गाइदिए जस्तो थियो हुन्छ नि जस्ट टु इम्प्रेस टाइप्सको भयो क्या आई मिन तिमीले अगाडिको र त्यो छुट्टै छुट्टै भयो है अनि मलाई चाहिँ के लाग्यो भन्दाखेरि तिमीले अझ योभन्दा चाहिँ अलि घातकै लेख्न सक्थ्यो होला क्या तिमीले योभन्दा खतरा नै लेख्न सक्थ्यो बट सेकेन्ड पार्टको लागि त्यो मन परा लाइन भनेर चाहिँ त्यो बालेन शाह जस्तो धेरै आउँछ अर्कोचोटि बुझिस होला त्यो लाइन्सहरू राम्रो
1: चाहिँ
3: बिट स्विच भयो तर टपिक चाहिँ सेम थियो क्या सो विच वाज अ गुड थिङ होइन त्यसले गर्दा बोर हुनुभन्दा पहिला चाहिँ स्विच गरेको राम्रै हो एक किसिमले द्याट वाज अ गुड ट्राई जिन्दगीमा यो आर्ट भन्ने कुरा एक्सपेरिमेन्ट गरेर राख्ने हो विच वर्क्स विच डजन्ट वर्क गर्दै जाने हो थाहा पाउँदै जाने हो होइन अनि सो गुड आई मिन आई एप्रिसिएट युर ट्राई तिमीले जे गर्यो होइन आई मिन यो अटेम्प्ट टु स्विच एन्ड टेक द्याट रिस्क आई लाइक द्याट अनि अर्को कुरा चाहिँ म अब इमोसनल एस्पेक्टबाट भन्छु के भन्दाखेरि अघि भर्खर बाह्र पछि के हो मेरो गीतको बारेमा कुरा गयो भर्खर मैले एउटा रिलिज गराएको थिएँ गीत त्यहाँ होपलेसनेस देखाएको थिएँ मैले यङ केटाहरूको होइन तर अब सबैजना होपलेस छैन सबैजना चाहिँ एउटा स्किल सिकेर चाँडै भागिहाल्नुपर्छ देशमा चाँडै भागिहालौँ त्यसको एउटा केही सिकौँ भन्ने मात्र पनि छैन भाइ जस्तो भाइहरू पनि छ यहाँ देशको लागि बरु ज्यान बरु देशको लागि बस्न म ज्यान दिन्छु भन्ने अनि भाइले होप दिइरहेछ बालन आइरहेछ हामी पनि पछि पछि लाग्दैछौँ हामी पनि हामी जस्तै रेडी हुँदैछौँ नेक्स्ट बालन बन्नलाई द्याट वी क्यान एक्चुली हेल्प द कन्ट्री भनेर त्यो पनि होप देखाइरहेछ सो आई लभ द्याट एस्पेक्ट युवाहरूको अझै पनि पोजिटिभिटीहरू छ युवामा भनेर सो एकदमै ब्यालेन्स थियो ब्रो आई लभ म्यान आई लभ यर लिरिक्स म्यान आई लभ एभ्रिथिङ यु डु तर अब यसो कम्पिटिसन अब अडियन्सले कसरी हेर्नुहुन्छ अब अल द बेस्ट
1: थ्याङ्क यू भेरी मच जजेस र जजेसले चाहिँ अब मिक्स कमेन्ट गर्नुभएको छ होइन सो तिमीलाई चाहिँ तिम्रै आफ्नो पर्फर्मेन्स चाहिँ एज अ कस्तो लाग्यो

0: कसरी म
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
2: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 8 बज्यो।
3: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच कपञ्च लिङलिङको शाखा अब पाँच कपञ्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बात हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804058989 मिसन ट्रेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा
4: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 मेगाहर्ज सङ्खुवा सभा

के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बुढाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली ममता रसाइली, सम्पर्क 9861 37744 र 9853577।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: ठेक्का ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525 51753 र 029560553।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
4: हाते ट्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
1: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: पाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुम्लिङचार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर
4: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 9 बजे।
5: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखरीबास 104 मेगाहर्ज खादबारी 3 शङ्खसभा।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संकुआ सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 10 बजे
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खर्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
5: फोन नम्बर 98 11 33 96 97

सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर, नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी ईसीजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
5: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू:
5: नेपाली नागरिकताको प्रमाणपत्र,
4: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
5: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
4: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
5: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
4: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
5: जग्गाको नापी नक्सा,
4: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
5: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिनी तामाङ सम्पर्क नम्बर 9804589089 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा अब यो निर्माणको सामान कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खाने पानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517753 र 0295605353

0: प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल शीतकालीन ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास।

0: निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरी 10 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: पार्थिवास एफएम समय सूचन। यो पार्थिवास एफएम को समय हो, अहिले बिहानको 11 बजे।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पार्थिवास खादरी तीन धरिथुमका संखुवा सभा।

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले मध्याह्न 12 बज्यो
2: सूचना संचार र मनोरञ्जन का आवाज यो एफएम पाखरीवास 104 मेगाहर्ज खातबारी 3 संखुवा सभा सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खातबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
3: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाण पत्र
3: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
3: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानेभन्ज्याङ संखुवा सभा

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
1: दाई आफै त महादेव स्वस्थ केला पर बिहे गर्न बिना सिटी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेर छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
2: नगर्ने

0: गरे बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार थाहा, कुचो समाउने हात त फुलको टुप्पी छ।

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाइ र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आश्रय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
1: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाड जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएम फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
4: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
4: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय संखुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250 029560141 र 029560341।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर
6: कुटानी पिसानी मिल
7: चोकर बनाउने मिल
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
7: घाँस काट्ने मेसिन
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
2: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
1: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गाधनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
3: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
4: के पो अवरोध हो यो बाटो फेरि? त छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
5: निकिता किराना पसल नै किन?
6: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
5: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
4: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
5: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
6: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
7: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेरेन सप्लायर्स,
6: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
5: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातरी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553।
8: हार्दिक निमन्त्रणा। मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभक छोर्तेनको राम्ने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र, भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभक छोर्तेन राम्ने पूजा छेवाङ तथा उद्घाटन समारोह, समय बिहान 8 बजे, स्थान मकालु गाउँपालिका याङले खर्क, मिति 2083 साल भाद्र 12 गते, आयोजक लाभक छोर्तेन निर्माण समिति, संयोजक लाख्पा रिन्जे शेर्पा 98 4 93 99 6 76, संयोजक पेम्बा शेर्पा 98 6 65 51 322। धन्यवाद।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना। पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
1: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 को त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-5159-059,
2: 97-443-24-408,
1: पुजारी चेवन लाल अधिकारी 98-678-12-009, 5 नम्बर वडा कार्यालय सिकिदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
3: यदि तपाईँ सभापोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्, त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नु पर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: ওটা মাজা কিং, ও মাজে কিং।
1: হুম,
0: ঘরে নাই যাইছা কা?

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पात्रीवास खादरी तीन धरिथुमका संखुवा सभा
1: पात्रीवास एफएम समय सूचक यो पात्रीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो

नहेर मलाई तिमीले अब पर्की पर्की हुन्छ मर्की मर्की तिमी लड्की जस्तै न्युयोर्क सहरकी छुट्टै स्टाइल तिम्रो प्रक जाँदा हो ज्यादा जाँदा फेरि म त भए फिता लाउरेला गरेर सिधा तिम्रो पल्टनमा भर्ती.

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0295-420-49 भोजपुर, नवीन कुमार डाँगी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर। हार्दिक निमन्त्रणा: मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभव छोर्तेनको राम्ने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र, भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभव छोर्तेन राम्ने पूजा छेवाङ तथा उद्घाटन समारोह, समय बिहान 8 बजे, स्थान मकालु गाउँपालिका याङले खर्क, मिति 2083 साल भाद्र 12 गते, आयोजक
1: लाभक छोर्पेन निर्माण समिति संयोजक लाक्पा रिन्जे शेर्पा 98493969676 संयोजक पेम्बा शेर्पा 98665531322 धन्यवाद थुचिछे।

0: शिवधारा धार्मिक मेला बारे मकालु दुई नम्बर वडा कार्यालयको जरुरी सूचना। हिन्दू बौद्ध लगायत बहुधार्मिक आस्थाको धरोहर वरुण धामको शिरमा रहेको शिवधारा धार्मिक एवं पर्यटन क्षेत्रमा 2083 भाद्र 12 गते शुक्रबार जनै पूर्णिमा र शेर्पा समुदायको डुक्पा छेजी एकै दिन सम्पन्न हुन गइरहेको र भक्तजनहरूको भीड़ व्यवस्थापन गर्न आवश्यक देखिएको हुँदा सम्बन्धित वडा कार्यालयद्वारा सम्पूर्ण भक्तजनहरूमा आपसी सहयोग, सद्भाव एवं भाइचारा कायम राख्न हार्दिक अपील गर्दछौ। डुक्पा छेजीमा भाद्र 12 गते शुक्रबार एक दिन लामा पढाउने कार्यक्रम रहेकोले आस्थावान सम्पूर्ण भक्तजनहरूले स्थानीय स्तरमा आफूले फलाएको अन्नहरू प्रसादका रूपमा गुम्बामा चढाउन र शान्ति पाठमा सहभागी हुन सादर निमन्त्रणा गर्दछौ। भक्तजनहरू व्यवस्थापन गर्न पर्यटकले खाने बस्ने क्याम्पहरू सेदुवा, स्टासी गाउँ, खोङमा, दोबाटो, याङले, लाङमाले र बेस क्याम्पका प्रत्येक क्याम्पमा 60 जनाले सेवा लिन मिल्ने प्रबन्ध मिलाइएको छ। यस बाहेक भक्तजनहरूको थप व्यवस्थापनका सवालमा सबैले आफ्नो तयारी र सम्पर्क समन्वयका साथ रहनुहुन हार्दिक अनुरोध गरिन्छ।
1: नमस्ते, नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धसो। बुद्ध धर्म संघ त्रिरत्नको शरणमा जान्छु। धर्मप्रेमी उपासक तथा उपासिका श्रद्धालु भक्तजनहरू, शुक्रबारको दिन आज डुक्पा छेसी परेको छ। डुक्पा छेसी भनेको डुक्पा भनेको छैटौं महिना 1, 2, 3, 4, 5, 6 ढुक भनिन्छ भोट भाषामा। त्यस कारण छैटौं महिना भएको कारणले डुक्पा भनेको, छेसी भनेको 4 गते भनेको, छैटौं महिनाको 4 गते भन्ने अर्थ लाग्छ डुक्पा छेसी भनेको।
0: सेदुवा क्याम्प सम्पर्क 98448-81629, टाँसी गाउँ क्याम्प सम्पर्क 98-663-32-643, खोङमा क्याम्प सम्पर्क 98-653-51-291, साथै दोबाटो क्याम्प, याङले क्याम्प, लाङमाले क्याम्प र बेस क्याम्पमा फोन सम्पर्क कठिन हुने भएकोले भक्तजन तथा पर्यटकहरूलाई सोही अनुसार तयारीका साथ पाल्नुहुन हार्दिक अनुरोध गरिन्छ। थप जानकारीका लागि वडा अध्यक्ष छोपाल शेर्पा 98-513-47-805, मकालु गाउँपालिका वडा नम्बर 2 को कार्यालय सेदुवा सङ्खुवा सभा।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना। पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
1: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-51-059
2: 97-443-24-408
1: पुजारी चेवन लाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिक्किदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
3: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98-520-58-129, वडा सचिव उपेन्द्र भट्ट 98-520-04-00 सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
4: आफ्नो परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा म्युजिक प्रस्तुत गर्दछु।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा। सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्सा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफी जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याच भित्र नवीकरण
0: नसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर

0: व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341। शिवधारा धार्मिक मेला बारे मकालु 2 नम्बर वडा कार्यालयको जरूरी सूचना। हिन्दू बौद्ध लगायत बहुधार्मिक आस्थाको धरोहर वरूण धामको शिरमा रहेको शिवधारा धार्मिक एवं पर्यटन क्षेत्रमा 2083 भाद्र 12 गते शुक्रबार जने पूर्णिमा र शेर्पा समुदायको डुक्पा छेजी एकै दिन सम्पन्न हुन गइरहेको र भक्तजनहरूको भीड व्यवस्थापन गर्न आवश्यक देखिएको हुँदा सम्बन्धित वडा कार्यालयद्वारा सम्पूर्ण भक्तजनहरूमा आपसी सहयोग, सद्भाव एवं भाइचारा कायम राख्न हार्दिक अपील गर्दछौ। डुक्पा छेजीमा भाद्र 12 गते शुक्रबार एक दिन लामा पढाउने कार्यक्रम रहेकोले आस्थावान सम्पूर्ण भक्तजनहरूले स्थानीय स्तरमा आफूले फलाएको अन्नहरू प्रसादका रूपमा गुम्बामा चढाउन र शान्ति पाठमा सहभागी हुन सादर निमन्त्रणा गर्दछौ। भक्तजनहरू व्यवस्थापन गर्न पर्यटकले खाने बस्ने क्याम्पहरू चेदुवा, सासी गाउँ, खोङमा, दोबाटो, याङले, लाङमाले र बेस क्याम्पका प्रत्येक क्याम्पमा 60 जनाले सेवा लिन मिल्ने प्रबन्ध मिलाइएको छ। यसबाहेक भक्तजनहरूको थप व्यवस्थापनका सवालमा सबैले आफ्नो तयारी र सम्पर्क समन्वयका साथ रहनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: निङ्जे चिम्बो चुदे निमे सिङ सुने मलम चिम्बो माइकेट चिमे दौ चिम्बो थुक्ते नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धसो। बुद्ध धर्म संघ त्रिरत्नको शरणमा जान्छु। धर्मप्रेमी उपासक तथा उपासिका श्रद्धालु भक्तजनहरू, शुक्रबारको दिन आज डुक्प छेसी परेको छ। डुक्प छेसी भनेको डुक्प भनेको छैटौं महिना 1, 2, 3, 4, 5, 6 ढुक भनिन्छ भोट भाषामा। त्यस कारण छैटौं महिना भएको कारणले डुक्प भनेको, छेसी भनेको 4 गते भनेको, छैटौं महिनाको 4 गते भन्ने अर्थ लाग्छ डुक्प छेसी भनेको।
1: सेदुवा क्याम्प सम्पर्क 98448-81629, टाँसी गाउँ क्याम्प सम्पर्क 98-663-32-643, खोङमा क्याम्प सम्पर्क 98-653-51-291, साथै दोबाटो क्याम्प, याङले क्याम्प, लाङमाले क्याम्प र बेस क्याम्पमा फोन सम्पर्क कठिन हुने भएकोले भक्तजन तथा पर्यटकहरूलाई सोही अनुसार तयारीका साथ पाल्नुहुन हार्दिक अनुरोध गरिन्छ। थप जानकारीका लागि वडाध्यक्ष छोपाल शेर्पा 98-513-47-805, मकालु गाउँपालिका वडा नम्बर 2 को कार्यालय सेदुवा सङ्खुवा सभा।
3: अहिले दिउँसो 3 बज्यो।
1: हार्दिक निमन्त्रणा। मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभक छोर्तेनको राम्ने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र, भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभक छोर्तेन राम्ने पूजा छेवाङ तथा उद्घाटन समारोह, समय बिहान 8 बजे, स्थान मकालु गाउँपालिका याङले खर्क, मिति 2083 साल भाद्र 12 गते, आयोजक लाभक छोर्तेन निर्माण समिति, संयोजक लाक्पा रिन्जे शेर्पा 98-493-99-676, संयोजक पेम्बा शेर्पा 98-665-51-322। धन्यवाद।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाड़ी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: शिवधारा धार्मिक मेला बारे मकालु 2 नम्बर वडा कार्यालयको जरुरी सूचना। हिन्दू बौद्ध लगायत बहुधार्मिक आस्थाको धरोहर वरुण धामको शिरमा रहेको शिवधारा धार्मिक एवं पर्यटन क्षेत्रमा 2083 भाद्र 12 गते शुक्रबार जनै पूर्णिमा र शेर्पा समुदायको डुक्पा छेजी एकै दिन सम्पन्न हुन गइरहेको र भक्तजनहरूको भीड़ व्यवस्थापन गर्न आवश्यक देखिएको हुँदा सम्बन्धित वडा कार्यालयद्वारा सम्पूर्ण भक्तजनहरूमा आपसी सहयोग, सद्भाव एवं भाइचारा कायम राख्न हार्दिक अपील गर्दछौ। डुक्पा छेजीमा भाद्र 12 गते शुक्रबार एक दिन लामा पढाउने कार्यक्रम रहेकोले आस्थावान सम्पूर्ण भक्तजनहरूले स्थानीय स्तरमा आफूले फलाएको अन्नहरू प्रसादका रूपमा गुम्बामा चढाउन र शान्ति पाठमा सहभागी हुन सादर निमन्त्रणा गर्दछौ। भक्तजनहरू व्यवस्थापन गर्न पर्यटकले खाने बस्ने क्याम्पहरू सेदुवा, स्टासी गाउँ, खोङमा, दोबाटो, याङले, लाङमाले र बेस क्याम्पका प्रत्येक क्याम्पमा 60 जनाले सेवा लिन मिल्ने प्रबन्ध मिलाइएको छ। यसबाहेक भक्तजनहरूको थप व्यवस्थापनका सवालमा सबैले आफ्नो तयारी र सम्पर्क समन्वयका साथ रहनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: निङजे चम्बो चुदे निमे सिंह सुने मलम चम्बो आज त्यागर्ता सन्त चिमे दहो तिम्बो थुक्चे चम्बा गुइछ। नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धसो। बुद्ध धर्म संघ त्रिरत्नको चरणमा जान्छु। धर्मप्रेमी उपासक तथा उपासिका श्रद्धालु भक्तजनहरू, शुक्रबारको दिन आज डुक्प छेसी परेको छ। डुक्प छेसी भनेको डुक्प भनेको छैटौं महिना 1, 2, 3, 4, 5, 6 छलाई ढुक भनिन्छ भोट भाषामा। त्यस कारण छैटौं महिना भएको कारणले डुक्प भनेको, छेसी भनेको 4 गते भनेको, छैटौं महिनाको 4 गते भन्ने अर्थ लाग्छ डुक्प छेसी भनेको।
0: सेदुवा क्याम्प सम्पर्क 98448-81-629, टाँसी गाउँ क्याम्प सम्पर्क 98-663-32-643, खोङमा क्याम्प सम्पर्क 98-653-51-291। साथै दोबाटो क्याम्प, याङले क्याम्प, लाङमाले क्याम्प र बेस क्याम्पमा फोन सम्पर्क कठिन हुने भएकोले भक्तजन तथा पर्यटकहरूलाई सोही अनुसार तयारीका साथ पाल्नु हुन हार्दिक अनुरोध गरिन्छ। थप जानकारीका लागि वडाध्यक्ष छोपाल शेर्पा 98-513-47-805, मकालु गाउँपालिका वडा नम्बर 2 को कार्यालय सेदुवा, सङ्खुवा सभा।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना। पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
1: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-5159-059
2: 97-443-24-408
1: पुजारी चेवन लाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिक्किदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
3: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट, चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।

0: अनि बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाङ।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-4000 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
3: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
4: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हार्जोनी, नसा, नाक कान घाँटी, दम पिनास, तल्ल पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
2: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
5: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
5: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
2: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।
3: के को अवरोध हो यो बाटो बाटो फेरि
6: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
7: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
7: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
6: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
7: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
3: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
8: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 89। मिसन टेडेन सप्लायर्स,
3: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।
2: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
5: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू:
5: नेपाली नागरिकताको प्रमाण पत्र,
2: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
5: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
5: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
5: जग्गाको नापी नक्सा,
2: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
5: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
2: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खादारी तीन मङ्गला देवी थान सुमन्चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525517353 र 029560553।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम बाख्रीवास 104 मेगाहर्ज खादबारी 3 शङ्ख सभा।
1: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिसिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1 हुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9,

0: पाँच सात आठ र नौ, राम प्रसाद राई गाउँपालिका एक दुई तीन छ र सात, आमचोक गाउँपालिका एकदेखि चार,
1: साल्पा सिलिछो गाउँपालिका दुईदेखि छ। कार्यक्रमहरूको नाम:
2: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र: धर्मदेवी नगरपालिका चारदेखि छ, मादी नगरपालिका तीन चार पाँच छ र सात, चैनपुर नगरपालिका पाँच छ आठ दस र एघार, हातबारी नगरपालिका एक दुई चार पाँच छ सात आठ नौ दस र एघार, सभापहरी गाउँपालिका एक र दुई, सिलिचोङ गाउँपालिका तीन चार र पाँच, चिचिला गाउँपालिका एकदेखि पाँच। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र: भोजपुर नगरपालिका तीन र चार, टेम्के मयुङ गाउँपालिका दुई तीन पाँच सात र आठ, सडानन्द नगरपालिका एक दुई तीन चार पाँच छ सात आठ दस एघार बाह्र तेह्र र चौध, रामप्रसाद राई गाउँपालिका पाँच र छ, साल्पा सिलिछो गाउँपालिका दुई तीन चार र छ। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची दस यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा पाँच वर्ष र पूर्वाधार निर्माणको लागि दस वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
1: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
3: पाठीबास एफएम समय सूचक: यो पाठीबास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बालगीतहरूको संग्रह आरोह सर्वत्र बजारमा उपलब्ध छ। आरोह

त्यो माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएमको समय हो अहिले साँझ 6 बज्यो।

0: योतर रमाइलोको लागि मात्रै थियो, पैसाको लागि कसैलाई पनि दुःख दिनु हुँदैन। अल टाइम यो पढ्ने समय हो।
1: राम्रोसँग जाऊ।
0: बाई ड्याड, बाई मम,
1: बाई बाई।
2: हल्का चेतना मुलक पनि
3: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
4: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नु पर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाए सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 50 60 817 र 029 562 817।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड, खाँदबारी 3, मंगलादेवी थान, सुमनचोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553।
3: के को अवरोध हो यो बाटो बाटो? फेरि
4: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसलले किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
4: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842447462।
3: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिनाजिनी तामाङ। सम्पर्क नम्बर 9804589089। मिसन ट्रेड एन्ड सप्लायर्स,
3: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
4: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
5: हाते ट्र्याक्टर,
4: कुटानी पिसानी मिल,
5: चोकर बनाउने मिल,
4: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
5: घाँस काट्ने मेसिन,
4: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
5: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।
6: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका मारवाड़ी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
6: प्रोप्राइटर खर्ग विश्वकर्मा।
7: सम्पर्क नम्बर 9843625082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 9811336997।
8: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा,
8: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
9: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
10: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
11: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
10: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
11: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
10: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
9: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4 लाख 20 हजार, अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50%
10: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संघवा सभाको वेबसाइट
9: www.pmanpsanknhuwasabha.gov.np
10: बाट प्राप्त गर्न सकिनेछ।
11: आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
10: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
9: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
11: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
9: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520580079 संखुवा सभा र 029420049 98207376 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443519 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: पाठीबास एफएम समय सूचक। यो पाठीबास एफएम को समय हो। अहिले साँझ 7 बज्यो।
3: बिर्सेकी छैन अमर त्यो दिन पनि मलाई राम्ररी याद छ। तिमी मसँग कम्मर मर्कै मर्कै नाचेका थियो। वास्तवमा तिमी राम्रो नाच्छौ।
4: नाच्न मात्र होइन कमरेड गोमा, नचाउन पनि आउँछ मलाई।
3: याद छ त्यो दिन

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
0: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा सूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
1: www.pmamp.sankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना।

0: निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, सङ्खुवा सभा।
3: यो के तान दर्जी खै तान छाउँदै छाउँदै

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

जस्त पनि गर्छौ हैन जस्त पनि तिम्रो चाला माला।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले रातको 8 बज्यो
1: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन्न असली प्रादीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू राम्रिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
4: फोन नम्बर 98 11 33 96 97

0: स्मार्ट मान्छे स्मार्ट तरिका पर्वो बैंकको मोबाइल
1: ब्याङ्किङ शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दियो जस्तो
1: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउ देशलाई जिताउ
4: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
5: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
6: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
7: हुन्छ हुन्छ पिरमा गर्नु म छु
8: दाई यहाँ बस्नुहुन्छ र
7: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
8: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा सम्म पाए त है
7: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: सकम्बरी
1: हजुर तपाईँको नि
0: सूर्यवीर
1: सूर्यवीर
0: जोक्स पार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइक

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल यो दलदलमा गालामा रस खन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाइ? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा पर्यो, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आइकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने?
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैलाई लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार। हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रभागेर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9853577।

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले रातको 10 बज्यो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस् त, शुभरात्री।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरिथुमका संखुवा सभा।

हामी संगीतमय बिहानमा छौं। यति बेलाको यहाँको यो बिहानलाई संगीतमय गराइरहेका छौं विभिन्न शास्त्रीय संगीतको रस स्वादन गराएर। हामी 5 बजे पछाडि 6 बजेको हाराहारीसम्म नै अर्थात यति बेरसम्म नै यहाँलाई शास्त्रीय संगीतको रस स्वादन गराउँछौं र यहाँको यो बिहानलाई संगीतमय बनाउँछौं। यसै क्रममा आज भने हामीले कार्यक्रमको शुरूमा प्रस्तुत गर्यौं तालवादे वादन अन्तर्गत तबला वादनको प्रस्तुति। तबला वादन प्रस्तुत गर्ने कलाकार हुनुहुन्थ्यो समीर डे। अनि हामीले प्रस्तुत गर्यौं सितार वादनमा राग कौशिकी कान्ढा। सितार वादन प्रस्तुत गर्ने कलाकार हुनुहुन्थ्यो निलाद्री कुमार। र अन्तिममा हामीले कलाकार उमा थापाले बजाउनुभएको सितार वादनमा पहाड़ी धुन प्रस्तुत गर्यौं। उहाँलाई तबला बजाएर साथ दिनुभएको थियो नवराज गुरूङले।

0: स्पोन्सर बॉय रोज पेंट्स सुंदरताको प्रतीक।
1: ओ दाइ छुट्नु जाऊ है, छुट जाऊ छुट जाऊ जाऊ छुट जाऊ छुट जाऊ छुट जाऊ कागज बत्ता जाऊ है छुट जाऊ।
2: बाय छोरी।
3: बाय बाय भन्दिन म तपाईलाई, भरे आउँदा मलाई ठूलो केक चाहिन्छ। आज मेरो बर्थडे
4: हो नि। भयो नि, भरे आउँदा केक लिएर आउने नि। कागज आयो है, कागज आयो भन्ने होइन नि।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
2: लचित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी।
1: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
1: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
0: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
1: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
0: www.pmampfankhuwasabha.gov.np
1: बाट प्राप्त गर्न सकिनेछ।
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
1: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

यो गीत चाहिँ भ्रष्टाचारी नेताहरूको लागि जसले नेपालीलाई रुवाएको छ. Yeah. Made by Kushal Records.

0: जनताहरूको खुसीको लागि म लेख्छु अथोडी लगाए बरु जेलभित्र टेक्छु. थ्याङ्क यू.
1: UNA कस्तो लाग्यो त परफर्मेन्स जजेस?
2: मलाई चाहिँ के लाग्यो भन्दाखेरि टु डिफरेन्ट सङ्ग्स लाग्यो क्या मलाई चाहिँ एकैचोटि बुझ्यो भन्नाले एउटै गीतमा आई मिन तिम्रो बिट स्विच थियो होइन फर्स्टको र एउटै गीतमा दुईटा गीत गाइरहे जस्तो के हुन्छ नि जस्ट टु इम्प्रेस टाइप्सको भयो क्या. आई मिन तिमीले अगाडिको र त्यो छुट्टै छुट्टै भयो है. अनि मलाई चाहिँ के लाग्यो भन्दाखेरि तिमीले अझ योभन्दा चाहिँ अलि घातकै लेख्न सक्थ्यो होला क्या, तिमीले योभन्दा खतरा नै लेख्न सक्थ्यो. बट सेकेन्ड पार्टको चाहिँ त्यो मन परा लाइन भनेर चाहिँ त्यो बालेन्सा जस्तो धेरै आउँछ अर्कोचोटि बुझिस वाला त्यो लाइन्सहरू राम्रो
1: चाहिँ
3: बिट स्विच भयो तर टपिक चाहिँ सेम थियो क्या. सो विच वाज अ गुड थिङ होइन, त्यसले गर्दा बोर हुनुभन्दा पहिला चाहिँ स्विच गरेको पनि राम्रै हो एक किसिमले. द्याट वाज अ गुड ट्राई. जिन्दगीमा यो आर्ट भन्ने कुरा एक्सपेरिमेन्ट गरेर राख्ने हो. विच वर्क्स विच डजन्ट वर्क गर्दै जाने हो, थाहा पाउँदै जाने हो होइन. अनि सो गुड, आई मिन आई एप्रिसिएट युर ट्राई. तिमीले जे गर्यो होइन, आई मिन युर अटेम्प्ट टु स्विच एन्ड टेक द्याट रिस्क, आई लाइक द्याट. अनि अर्को कुरा चाहिँ म अब इमोसनल एस्पेक्टबाट भन्छु के भन्दाखेरि, अघि भर्खर 12 पछि के हो मेरो गीतको बारेमा कुरा हो, भर्खर मैले एउटा रिलिज गरेको थिएँ गीत, त्यहाँ होपलेसनेस देखाएको थिएँ मैले यङ केटाहरूको होइन. तर अब सबैजना होपलेस छैन, सबैजना चाहिँ एउटा स्किल सिकेर चाँडै भागिहाल्नुपर्छ देशमा, चाँडै भागिहाल्नु त्यसको एउटा केही सिकौँ भन्ने मात्र पनि छैन. भाइ जस्तो भाइहरू पनि छ यहाँ, देशको लागि बरु ज्यान बरु देशको लागि बस्न म ज्यान दिन्छु भन्ने. अनि भाइले होप दिइरहेछ, बालन आइरहेछ, हामी पनि पछि पछि लाग्दैछौँ, हामी पनि हामी जस्तै रेडी हुँदैछौँ नेक्स्ट बालन बन्नलाई, द्याट वी क्यान एक्चुली हेल्प द कन्ट्री भनेर त्यो पनि होप देखाइरहेछ. सो आई लभ द्याट एस्पेक्ट युवाहरूको अझै पनि पोजिटिभिटीहरू छ युवामा भनेर. सो एकदम ब्यालेन्स थियो ब्रो. आई लभ म्यान, आई लभ युर लिरिक्स म्यान, आई लभ एभ्रिथिङ यु डु. तर अब यसो कम्पिटिसन, अब अडियन्सले कसरी हेर्नुहुन्छ, अब अल द बेस्ट.
1: थ्याङ्क यू भेरी मच जजेस. र जजेसले चाहिँ अब मिक्स कमेन्ट्स गर्नुभएको छ होइन. सो तिमीलाई चाहिँ तिम्रै आफ्नो पर्फर्मेन्स चाहिँ आज कस्तो लाग्यो?
4: अगाडि चाहिँ देशको हालतको बारेमा लेखेँ, अनि त्यो देशको हालत बिगार्नेहरूको लागि लेखेँ.
1: Short and sweet. So, अब हाम्रो अडियन्सहरूले पनि हेरिरहनु भएको छ होइन. अब इफ यु वान्ट टु गो फर्दर, तिमीले चाहिँ भोट माग्नु पर्ने हुन्छ. सो भोट माग है त.
4: मेरो नाम चाहिँ अरुण मगर, मेरो स्टेज नेम युएनए. यदि मलाई आगामी राउन्डमा हेर्न चाहनुहुन्छ भने देशभित्र हुनुभएको मानवभावहरूले ओएसआर कनेक्ट एप र देश बाहिर हुनुभएको मानवभावहरूले चाहिँ www.khalti.com बाट भोट गर्न सक्नुहुनेछ. हजुरको एक भोट नै मेरो सफलता हो. धन्यवाद.

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तनी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाडी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 8 बज्यो।
2: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: This is WPS Office. Documents, spreadsheets, presentations, and PDF tools.
1: Sabailai sareko cha. Mero jastai bani.
2: Tapai ko Nabil Bank ma khata cha ki chaina ta?
3: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
4: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
3: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेपको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।
6: उपत्यका तथा ठुला शहरको वायु गुणस्तर सूचकाङ्क हानिकारक तहमा पुगेको तथ्याङ्क छ। पुरानो र अत्याधिक सवारी साधनले विषाक्त धुवा फाल्दा श्वास प्रश्वास, मुटु रोग र मानसिक तनावका बिरामी बढ़ेका छन्। त्यसै गरी जथाभावी हर्न बजाउने प्रवृत्तिले शहरी क्षेत्र कोलाहल पूर्ण बन्दै गएको छ। सड़कको क्षमता भन्दा बढ़ी सवारी साधन हुँदा दैनिक घण्टौं जाम हुन्छ भने काठमाडौँ उपत्यकामा अहिले 2-3 किलोमिटर यात्रा गर्दा करिब 10 मिनट जाममा बस्नुपर्ने बाध्यता छ। यसले समय र इन्धन दुवैको बर्बादी गराइरहेको छ। काठमाडौँ लगायत मुलुकका अन्य शहरमा पनि जाम र सवारी साधनबाट सिर्जित प्रदूषण घटाउन त्यहाँका चोकको सुधार आवश्यक रहेको सरकारवालाको सुझाव छ। सड़क विभागका पूर्व महानिर्देशक इन्जिनियर नरेश पाक्यले सवारी साधनको संख्या बढ़ेको अनुपातमा सड़कको लम्बाई वा चौड़ाई बढ़ाउने प्रावधान संसारको कुनै पनि ठाउँमा नरहेको र त्यो सम्भव पनि नहुने स्पष्ट पार्दै सड़क र चोकको सुधारको विकल्प नरहेको बताएका छन्। नेपालमा दर्ता भएका 58 लाख सवारी साधन मध्ये काठमाडौँ उपत्यकामा मात्रै 23 लाख रहेको पाइएको छ। त्यस्तै 1 लाख किलोमिटर भन्दा बढ़ी सड़क सञ्जाल सञ्चालनमा छन् भने प्रदूषण र जाम हटाउन चोक सुधारको विकल्प नभएको जनाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड्ने योजना अन्तर्गत काठमाडौँमा 58 किलोमिटर सड़कमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव समेत गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायात विज्ञ इन्जिनियर आशिष गजुरेलले विश्वका अन्य मुलुकको तुलनामा नेपालमा भएका सवारी साधनका लागि प्रशस्त सड़क पूर्वाधारको विकास भए पनि सवारी साधन शहर केन्द्रित भएका कारण ट्राफिक जाम र प्रदूषण बढ़ी देखिएको बताएका छन्। उनले भनेका छन् अन्य मुलुकमा रहेका सवारी साधन देशभरि नै छरिएर रहेका हुन्छन् र त्यहाँका सवारी साधन केही शहरमा मात्र थुप्रिएका कारण त्यहाँ बढ़ी चाप हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट र सिस्टम मास्टर प्लानमा काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको छ। काठमाडौँको बसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। शहरमा सवारी साधनको चाप समाधानको आधार चोक सुधार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लामो समयदेखि खप्दै आएको आरोप र टिप्पणी हो साना माछामाथि मात्रै अनुसन्धान र अभियोजन गर्छ तर यस्तो आरोप पछिल्लो समय चिर्ने प्रयास गरेको अख्तियारको तथ्याङ्कले देखाउँछ। आयोगका अनुसार पछिल्ला 5 आर्थिक वर्षमा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख, पूर्व मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। आर्थिक वर्ष 2077-78 आर्थिक वर्ष 2082-83 111 जना भीआईपी जनप्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस अवधिमा पूर्व प्रधानमन्त्री, एकजना पूर्व सभामुख, एकजना पूर्व मन्त्री संघका 8 जना, पूर्व मन्त्री प्रदेशका 2 जना, सांसद प्रदेश 2 जना, स्थानीय तह प्रमुख 60 जना र स्थानीय तह उपप्रमुख 37 जना विरूद्ध भ्रष्टाचार मुद्दा लागेको हो। पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि हदबन्दी छूटको जग्गा दुरूपयोग र अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। 2066 माघ 18 गते प्रधानमन्त्रीका रूपमा माधव कुमार नेपालले ठाडो आदेश मार्फत पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रे र अन्य ठाउँमा हदबन्दी भन्दा बढ़ी जग्गा राख्न छूट दिने निर्णय गरेका थिए। यसलाई व्यक्तिगत रूपमा कानूनको उल्लंघन गरेको रूपमा व्याख्या गर्दै अख्तियारले मुद्दा चलाएको हो। यस प्रकरणमा प्रचलित कानून र जग्गाको हदबन्दीको प्रावधान विपरीत निर्णय गराइएको र पछि सो जग्गा उद्देश्य विपरीत प्रयोग र बेचबिखन भएको दावी गरिएको छ। यो मुद्दा अझै विचाराधीन छ। यसै गरी अख्तियारले विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा दायर उक्त मुद्दामा 7,78,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। यो मुद्दा पनि विचाराधीन छ। यस सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई भन्नुहुन्छ, साना होइन ठूलै मुद्दा गएको छ। प्रधानमन्त्रीदेखि सांसद मन्त्री विरूद्ध मुद्दा गए, यसकारण ठूला र साना माछाको कुरा हराएको छ। 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
6: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहको पार्टीप्रति लगातार अरूचि देखिएको छ। शुक्रबार राष्ट्रपतिले आगामी स्थानीय तह निर्वाचन, रिक्त रहेका पार्टी पदाधिकारी मनोनयन र सांगठनिक सुदृढ़ीकरण लगायतका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो, तर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन लगायतका महत्वपूर्ण एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बसेर वरिष्ठ नेता शाह भने शुक्रबार बिहानी पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किनुभयो। केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पोखरा हुँदै मुस्ताङ जानुभएका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिनु भएको हो कि या पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसक्नु भएको हो भन्ने अझै खुलेको छैन। सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहनुभएका बालेन्द्र अनुपस्थित बैठकले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टू रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी रासुपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भने होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृंखला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि राज्यसभाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ़ दल राज्यसभाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। राज्यसभाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कड़ा आलोचक बन्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरून्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास, एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ़ दल रासुपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला शनिबारदेखि शुरू भएको छ। रासुपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढ़ीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासुपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्। शनिबार नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अनिल चित्रकार उपसभापति डाक्टर सोरी मुवागीले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। राष्ट्रपति बालेन्द्र शाहको अरूचि, दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
7: डायस्पोरा बढ़्यो बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा 3 जना कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1,000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसोतसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1,000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि तीन कर्मचारी थिए, अहिले चारजना छौ। नेपाली डायस्पोरा दिनदिनै बढ़दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो चार वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 गुणा पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष एकजना नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ। डायस्पोरा बढ़्यो, बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
6: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको किता काट रोकिएको छ। जग्गाको किता काट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किता काट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यवसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किता काट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किता काट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
7: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ 17 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ, तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।
6: सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा आरसीबीका कारण वैवाहिक जबरजस्ती करणीको झुटा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दया हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले सञ्जय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करणी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करणीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाहभन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 बीच सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी किम तर उनीहरू बीच विवाद दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
7: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइनको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइनको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।